सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एम संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एम संचार अनलाइन रेडियो तथा एम संचार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि mensansarmedia@gmail.com मोबाइल 9813131215।

एम संसार मीडिया प्राली कावसोती 3 नवलपुर सम्पर्क इमेल @mobile 9831 31 215

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एम संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एम संचार अनलाइन रेडियो तथा एम संचार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि msansarmedia@gmail.com मोबाइल 9831313215।

0: सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संचार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि nsansarmedia@gmail.com मोबाइल 9831312।
1: एनसंचार मिडिया प्रणालीद्वारा सञ्चालित एनसंचार एफएममा यहाँलाई हार्दिक स्वागत छ। हामी नवलप्राचीको कावासोतीबाट तपाईँ समक्ष प्रसारणमा आएका छौँ। एन संचारका विभिन्न प्लेटफर्महरू एन संचार अनलाइन रेडियो, हाम्रो पात्रो एप, नेपाली पात्रो, एन संचार मिडिया प्रणालीको आधिकारिक वेबसाइट तथा विभिन्न प्लेटफर्महरूबाट तपाईँले प्रत्यक्ष रूपमा 24 घन्टा सुनिरहनु भएको छ। त्यसै गरी एन संचार मिडिया प्रणालीको आधिकारिक फेसबुक पेज एन संचार मिडिया एन्ड एडभर्टाइजिङ एजेन्सीबाट पनि हामी तपाईँ समक्ष प्रस्तुत भइरहेका छौँ। त्यसै गरी एन संचारको आधिकारिक युट्युब च्यानल एन संचार टिभीबाट पनि हामी तपाईँ समक्ष एन संचारका विविध प्रस्तुतिहरूको साथ उपस्थित भएका छौँ। मिडियाको क्षेत्रमा केही फरक गर्ने उद्देश्यको साथ कावासोती नवलप्रासीबाट एन संचार मिडिया प्रणाली सञ्चालनमा आएको छ। डिजिटल पत्रकारिता नै अबको विशेष पत्रकारिता हो भन्ने मूल उद्देश्यका साथ डिजिटल प्रविधि मार्फत तपाईँ समक्ष प्रस्तुत भइरहेका छौँ। सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल उद्देश्य हामीले लिएका छौँ। एन संचार मिडिया प्रणाली मात्रै अनलाइन रेडियो र फेसबुक पेज तथा युट्युब च्यानलमा सीमित रहेको छैन। विज्ञापन एजेन्सीको रूपमा हरेक किसिमका गतिविधिहरू सञ्चालन गर्दै प्रभावकारी उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम, सार्वजनिक सुनवाई कार्यक्रम आयोजना तथा सञ्चालन, सिपमूलक कार्यक्रम सञ्चालन, रेडियो टेलिभिजन पत्रकारिता प्राविधिक तालिम, अनलाइन अपरेटिङ अभ्यास, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर तथा फ्लेक्स बोर्ड सहित प्रचार प्रसारको लागि अत्यावश्यक सामग्रीहरूको उत्पादन, अडियो तथा रेडियो कार्यक्रमहरू उत्पादन तथा प्रसारण लगायत विविध कार्यक्रमहरू लिएर एन संचार मिडिया प्रणाली तपाईँहरूमा आज आएको छ। यो विशेष अभियानमा यहाँको साथ, सहयोग र सद्भाव हामीलाई अपरिहार्य छ। त्यसको लागि तपाईँले हामीलाई प्रत्यक्ष सम्पर्क गर्न पनि सक्नुहुनेछ। त्यसै गरी फेसबुक पेजमा यहाँले आफ्नो प्रतिक्रिया छोड्न पनि सक्नुहुन्छ।

छ। हाम्रो पात्रबाट रेडियो सुनिरहनु भएको छ भने हाम्रो पात्रो एपमा गएर तपाईँले आफ्नो प्रतिक्रिया छोड्न सक्नुहुन्छ। प्रत्यक्ष सम्पर्कको लागि 9857774744 सम्पर्क गर्न सक्नुहुन्छ। त्यसै गरी हाम्रो आधिकारिक इमेल एड्रेस nsancerarmedia@gmail.com यो इमेलमा पनि यहाँले आफ्नो प्रतिक्रिया प्रस्तुत गर्न सक्नुहुनेछ। डिजिटल प्रविधिमा फरक अभ्यास भन्ने मूल मन्त्र हामीले आत्मसात गरिरहेका छौँ। रेडियो सुन्नुहुने, हामीलाई हेर्नुहुने तपाईँ तमाम दर्शक तथा श्रोता महानुभावमा एन संचार मिडिया प्रहाली हार्दिक धन्यवाद व्यक्त गर्दछ। एन संचार मिडिया प्रहाली कावासोती नगरपालिका 3 नवलपुर।

0: हालसम्म नेपालमा प्रेम रावज्यूको 15 पटक आगमन भएको छ र उहाँले यसबीचमा आयोजित उहाँका विभिन्न कार्यक्रमहरूलाई सम्बोधन गर्नुभएको छ र हामी विगतका 11 वर्षलाई फर्की हेर्नेछौँ। वर्ष काठमाडौँ, भक्तपुर र ललितपुर भन्दा बाहिर पहिलो पटक पोखरामा पनि भव्यताका साथ कार्यक्रम सम्पन्न भयो। त्यसै गरी प्रेम रावज्यूको नेपालमा पहिलो पटक टेलिभिजनमा अन्तर्वार्ता पनि भयो। नेपालको इतिहासमा 2070 सालले नयाँ कीर्तिमान कायम गर्यो। हो, प्रचारले गति लिइ नै रहेको थियो, कार्यक्रमका लागि योजनाहरू पनि बन्दै थिए, तर समय बित्न के बेर, 2071 साल पनि यत्तिकै सकियो। २०७२ सालको सुरुवातमा नै नेपालीहरूको सुख शान्तिलाई चकनाचुर पार्दै आयो विनाशकारी भूकम्प। यसले हाम्रा सपना योजना सबैलाई फत्कायो। यस्तो अवस्थामा पनि आत्मज्ञान प्रचार संघले आवश्यक परेकाहरूलाई देशैभर राहत सामग्री वितरण गरेर भत्किएका मनहरूलाई प्रेरणाले जुड्ने प्रयास गर्यो। साथै डिजिटल प्लेटफर्मका माध्यमबाट प्रचार कार्यलाई पनि निरन्तर अगाडि बढाइरह्यो। 2073 साल पनि नेपालीहरूका लागि त्यति सहज थिएन। एक त भूकम्पको असर, त्यसमाथि नाकाबन्दी, घाउहरू अझै ताजा नै थिए। त्यस्तो अवस्थामा पनि प्रचारले साना साना पाइलाहरू चाली नै रहेको थियो। यसरी 2073 सालले पनि काँचुली फेर्यो। 2074 सालसम्म आइपुग्दा भने परिस्थितिमा अलि सुधार देखा परिसकेको थियो। अब चाहिँ प्रसारको गतिलाई अगाडि बढाएर नेपालमा कार्यक्रम गर्नुपर्छ भनेर केन्द्रीय कार्यालय, प्रसार टिम, इभेन्ट टिम र केन्द्रहरूले कदम चालेको पनि हो। तर त्यही वर्ष चुनावी माहौल, बाढी, पहिरो र वर्षाका कारण 2074 साल पनि त्यत्तिकै हातबाट उत्कियो। उता छिमेकी मुलुक भारतमा भने निरन्तर कार्यक्रमहरू भइरहेकै थिए, तर हाम्रोमा भने योजना पनि बने, तयारी पनि भएकै हो, प्रचारले गति पनि लिएकै थियो, तर हाम्रा लागि भने समय जुरेन। २०७६ सालमा फेरि केन्द्रीय कार्यालय, इभेन्ट टिम र प्रेमीहरू कार्यक्रम गर्नका लागि तयारी अवस्थामा थिए। कार्यक्रम स्थल खोजियो, इभेन्ट टिम पनि तयारी अवस्थामा थियो। मङ्सिरमा कार्यक्रम गर्नका लागि अनुमति पत्र नै लिइसकिएको थियो, तर कोभिडको हल्लाले संसार हल्लायो, अन्तत कार्यक्रम स्थगित भयो। 2077 साललाई पनि कोरोना महामारीले गाँज्यो। त्यो डर र त्रासको समयमा पनि प्रेम रावज्यूले प्रत्येक दिन अनलाइन मार्फत लकडाउन भिडियो श्रृङ्खला दिएर हाम्रो मनोबल बढाई प्रेरणा दिइरहनुभयो। यता आत्मज्ञान प्रचार संघले सावधानीपूर्वक अप्ठ्यारोमा परेकाहरूलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेर सहयोग पुर्यायो। २०७८ साल पनि 77 जस्तै कोभिडकै त्रासमा सुरु भयो। यो वर्षको अन्त्यतिर भने केही परिवर्तनका झिल्काहरू देखिन थाले। प्रचारले पनि गति लिन्छ कि भन्ने आशा जाग्दै थियो। 2020 समय र परिस्थिति बदलियो। प्रचार कार्यलाई पुनः निरन्तरता दिँदै केन्द्रीय कार्यालयले प्रेमीहरूको मनोबल बढाउने विभिन्न गतिविधि गर्न थाल्यो। अब चाहिँ कार्यक्रम हुन्छ भने निश्चित जस्तै भइसकेको अवस्थामा आम निर्वाचनले कार्यक्रमलाई फेरि धकेल्यो। तथापि चैत अन्त्यसम्ममा कार्यक्रमको तयारी गरियो, तर विविध कारणले फेरि पनि कार्यक्रम हुन पाएन। 2080 सालमा नेपालमा कार्यक्रम हुने पक्का भएको थियो। कार्यक्रम स्थल खोजियो, तालिम दिएर टिमलाई तयारी अवस्थामा पनि राखियो। तर त्यसै बेला भारतमा प्रेम रावज्यूको पुस्तक हियर योर सेल्फले गिनिज वर्ल्ड रेकर्ड कायम गर्यो, जुन सबैका लागि गौरवको विषय थियो। नेपालमा भने कार्यक्रमको मिति फेरि पनि सर्यो।
1: अपने जीवन के अंदर ध्यान तुम्हारा कहाँ होना चाहिए? ध्यान तुम्हारा होना चाहिए उस जगह जो सुख और शांति का स्रोत है, जो तुमको ज्ञान मिला है वो इसीलिए मिला है, उसका अभ्यास करो। सेवा, सत्संग और भजन, और इनको, इन बातों को जब समझोगे तो तुम्हारे जीवन में भी परिवर्तन आएगा।
0: कार्यक्रम गर्नका लागि आत्मज्ञान प्रसार संघले निरन्तर प्रयास गरिरह्यो। 2081 सालमा पनि टीम जोडतोडका साथ लागिरह्यो। कार्यक्रम स्थल खोजियो, आवश्यक गृह कार्य तथा तालिम लगायत लगभग सबै तयारी अवस्थामा थियो। फेरि पनि प्रेम रावज्यूको भारतको गयामा भएको कार्यक्रमले पुनः गिनिज वर्ल्ड रेकर्ड कायम गर्यो। साथै दक्षिण अफ्रिकामा अर्को एउटा जनभोजन केन्द्र खुल्यो, जुन अत्यन्तै हर्षको कुरा हो। फेरि पनि नेपालको कार्यक्रम पछि धकेलियो। अन्तत 2081 अन्त्यतिर नेपालमा कार्यक्रम हुन्छ तयारीमा जुट भन्ने जुन सुखद सन्देश फेरि आयो, त्यसपछि छायो खुसीको लहर अनि सुरु भयो कार्यक्रमको तयारी। बैठक बस्ने, इभेन्ट गठन गर्ने, ठाउँ खोज्ने, अनुमति पत्र लिने, तालिम लिने दिने लगायत सम्पूर्ण कार्यहरू तदारुकताका साथ सुरु भयो।
2: इभेन्टको चाहिँ स्थलहरू त्यो सबै ठाउँ देखाएर अनि पर्मिसनसम्म लिने मैले काम गरेको थिएँ।
3: नेपालमा प्रेम रावजी नआएसम्म हामी जस्तो प्रेमीले, म जस्तो प्रेमीले दर्शन नपाउने हो कि भन्ने धेरै चिन्तितमा थिएँ म। अहिले नेपालमा आउने सम्भावना छ भन्दा धेरै खुसी लागेको छ, र हामी आफू सक्दो प्रयासले प्रचार पनि गरेकै छौँ, अगाडि पनि गर्नेछौँ।
0: नेपालमा प्रेम रावज्यूको कार्यक्रम अब होला, यो वर्ष होला भन्दा भन्दै 11 वर्ष प्रतीक्षा गरेरै बित्यो। तर केन्द्रीय कार्यालयले कहिल्यै चुप लागेर बसेन, हरेक वर्ष पहल भने गरिने रह्यो, तयारीमा जुटिने रह्यो। अन्तत 12 वर्षमा त खोला पनि फर्कन्छ भन्छन्, तर 11 वर्षमा नै एउटा सुनौलो मौका, अद्वितीय खुसी बोकेर आयो नयाँ वर्ष 2082 साल।

महिना दिन अगाडिदेखिको मेहनत अन्तिम समयमा आएर मौसमले साथ नदिँदा लगभग कार्यक्रम नै स्थगित हुने अवस्थामा आइपुगेको थियो। सबै मेहनत क्षणभरमा हावा हुरी र पानीले लिएर गयो। कार्यक्रम स्थल धान रोप्ने खेत जस्तै हिलाम्मे भएको थियो। अघिल्लो रातदेखि नै उहाँलाई सुन्न आएका हजारौं सहभागीहरू भारी वर्षाको पर्वाह नगरी उहाँको प्रतीक्षामा थिए भने धेरै सहभागीहरू ओत लाग्न तितरबितर भएका थिए।

0: तत्कालीन परिस्थितिले कार्यक्रमको सम्भावना अत्यन्तै न्यून देखाएको थियो। तर प्रेमरावज्यूले त्यो भारी वर्षाको पर्वाह नगरी अनिश्चयलाई चिर्दै उक्त कार्यक्रमलाई जीवन्त बनाइदिनुभयो। प्रेमको वर्षाले सबैको हृदयलाई रुझाएर गदगद पारिदिनुभयो।
1: आजको यस कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हृदयदेखि नै हार्दिक स्वागत गर्दछु।

0: यसरी भैरहवाको अविस्मरणीय कार्यक्रमका अमिट पलहरू सँगालेर भक्तपुरको कार्यक्रमको तयारीमा जुटियो। सांस्कृतिक नगरी भक्तपुरमा प्रेम रावज्यूको यस पटक दोस्रो कार्यक्रमको भव्य तयारी हुँदै थियो।
1: धेरै अगाडि देखु नै हामी यसको तयारीमा लागिरहेका थियौँ। लगभग 5-6 वर्ष त हामी यही भेनु हेर्नेदेखि लिएर विभिन्न प्रपोजल पठाउनेदेखि लिएर धेरै कुराहरूमा हामी चाहिँ तयारी सधैँ हामी हरपल यो इभेन्ट कसरी चाहिँ प्रेम रावजीको प्रत्यक्ष कार्यक्रम नेपालमा हुन्छ भनेर लागिपरिरहेका थियौँ। र यहाँ चाहिँ स्थानीय प्रेमीहरूले नै यहाँ चाहिँ पनि केही सम्भावना छ कि भन्नुभयो र हामीले त्यही अनुरूप प्रस्ताव पठायौँ र इन्डियन टिमले पनि यहाँ आएर हेरेर यहाँ चाहिँ यो चाहिँ कार्यक्रमको सम्भावना छ गर्न सकिन्छ भन्ने भनेपछि अनिखेर यो कार्यक्रम चाहिँ यो भेनु चाहिँ यसरी चाहिँ उपलब्ध भएको हो।
0: 11 वर्षपछि भएको भक्तपुरको कार्यक्रम केवल ज्ञान प्राप्त व्यक्तिहरूका लागि मात्रै थियो। यस कार्यक्रममा 40,000 भन्दा बढीको सहभागिता थियो। उक्त कार्यक्रमले सबैको हृदयलाई गदगद पारेको थियो।

0: मलाई चाहिँ 11 वर्षपछि प्रेम रावज्यू नेपाल आउनु भएको एकदमै म चाहिँ हृदयदेखि नै एकदमै खुसी छु।
1: भव्य भव्य भव्य बहुत बहुत ठुलो भव्य स्वाद राम्रो लाग्यो।
2: आजको कार्यक्रम धेरै राम्रो लाग्यो। प्रेम रावतजीको लागि धेरै धेरै धन्यवाद।
3: हृदयदेखि नै एकदम गदगद लागेको छ।
4: जुन आजको कार्यक्रम धेरै उल्लासमय वातावरण सम्पन्न भएको छ, यसको लागि होमवर्क त धेरै अगाडिदेखि नै भएको र बल्ल बल्ल यो मौका जुरेको छ र 11 वर्षपछि कुनै पनि कार्यक्रम गर्दाखेरि धेरै कुरा चाहिँ बिर्सिसकेको हुँदो रहेछ। त्यसै कारणले सबै कुरा चाहिँ हामीले सुरुदेखि गर्नु परेको जस्तो अनुभूति भयो।

0: कदापि होइन, फेरि जाग्नु छ, जुरमुराउनु छ, अझ उत्साहका साथ, थप तयारीका साथ, किनकि यो सबै सम्भव तपाईँकै सहयोगका कारणले भएको हो। धन्यवादको पात्र तपाईँ नै हुनुहुन्छ। जहाँ प्रचार हुन्छ त्यहाँ ढिलो चाँडो कार्यक्रम त भइरहे छाड्छ, र जहाँ उहाँको कार्यक्रम हुन्छ त्यहाँ प्रचारको सम्भावना प्रबल हुन्छ। उदाहरणका लागि नै हेर्ने हो भने पनि बुटवलको सैना महिनामा कार्यक्रम पछि नै त्यहाँ प्रचारले निकै गति लिइसकेको छ र त्यहाँ ज्ञान सत्र कार्यक्रम पनि सम्पन्न भइसकेको छ। नयाँ व्यक्तिहरूले उहाँको ज्ञानको उपहारको आनन्द लिइरहेका छन्। यस्तै नेपालका अन्य विभिन्न क्षेत्रमा पनि प्रचार कार्यले गति लिइ नै रहेको छ।
1: नमस्कार, म सबिना राज भण्डारी मल्ल। आजको यस कार्यक्रममा यहाँहरू समक्ष म प्रचारको भावी योजनाको बारेमा केही भन्न गइरहेकी छु। हामीले गरेको निरन्तर प्रयासको फलस्वरूप हालै मात्र दुईवटा प्रत्यक्ष कार्यक्रम गर्न सफल भएका छौँ। सो समयमा हामीले प्रचारको कार्यलाई व्यापक रूपमा अगाडि बढाएका थियौँ। हामीले हाम्रो क्षेत्रमा हरेक स्थानीय तह, टोल टोलमा, वडाका, गाउँपालिका, नगरपालिका लगायत हरेक क्षेत्रमा कार्यक्रम गरेका थियौँ। अब हामीले प्रचार कसरी गर्ने त? एकपटक कार्यक्रम भइसकेको ठाउँमा फलोअप कार्यक्रम गर्नेछौँ। फलोअप पछि इच्छुक व्यक्तिहरूलाई शान्तिको उपहारसँगै ज्ञान सत्रसम्म पुर्याउनेछौँ। प्रचार नपुगेका स्थानीय तह पहिचान गरी प्रचार टिम परिचालन गर्नेछौँ। हालै मात्र हुम्ला डोल्पा जिल्लामा प्रचार कार्यक्रम भइरहेको छ र प्रचार नपुगेका विकट जिल्लाहरूमा प्रचार कार्यक्रम लैजानेछौँ। प्रचार कार्यक्रमलाई आधुनिक प्रविधिको प्रयोग गरी डिजिटल माध्यमबाट प्रभावकारी र व्यवस्थित तौरले जनजनसम्म पुर्याइने, प्रचार व्यापक रूपमा अगाडि बढिरहँदा ज्ञान सत्र कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ। यसका लागि हाम्रो संस्थाद्वारा ज्ञान सत्र हलहरूको विस्तार गर्दै जाने, सो सम्बन्धी सम्पन्न तथा सञ्चालनमा रहेका गतिविधिहरू, पहिलोमा धरानका ज्ञान सत्र हलहरूको निर्माण हालसालै सुरु गरिएको छ। दोस्रोमा गाईघाटमा ज्ञान सत्र हल सम्पन्न भइसकेको छ र अन्य केही बाँकी निर्माणका कार्य अझै प्रगतिमा छ। तेस्रोमा जनकपुरको ज्ञान सत्र हल तथा भान्सा डाइनिङ सम्पन्न भइसकेको छ, तर शौचालय र सिमाना पर्खाल अझै निर्माणाधीन अवस्थामा छन्। चौथोमा सिप्टी दार्चुलामा र इटहरी सुनसरीमा नयाँ हल निर्माणको प्रस्ताव गरिएको छ। केन्द्रीय कार्यालयले आगामी प्रत्यक्ष कार्यक्रमको लागि गृह कार्य सुरु गर्दैछ। प्रचार र ज्ञान सत्र हल निर्माणको बारेमा छोटो जानकारी दियौँ। थप जानकारी लिएर फेरि आउनेछौँ। धन्यवाद।
0: प्रेम रावज्यूले सारा संसारभरबाट आउने निमन्त्रणाहरूलाई यथासम्भव सम्बोधन गर्ने क्रममा उहाँले हामी नेपालीलाई दिनुभएको अमूल्य समयका लागि हामी आभारी छौँ, ऋणी छौँ उहाँले हामी प्रति गर्नुभएको स्नेह र प्रेमका लागि। आखिर प्रेम रावज्यूले सारा संसारका मानिसहरूलाई एउटै सूत्रमा बाँधेर राख्नु भएको छ, आनन्द र खुसीको डोरीले र शान्तिको उपहारले।
2: नमस्कार, म लक्ष्मी जोशी श्रेष्ठ। आजको यस कार्यक्रममा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई म हार्दिक अभिवादन गर्दछु। सर्वप्रथम त म हामी सबैलाई बधाई छ भन्न चाहन्छु, किनकि 11 वर्षपछि श्री प्रेम रावजीको नेपालमा दुईवटा कार्यक्रम भर्खरै हामीले सफलतापूर्वक सम्पन्न गरेका छौँ। यो कार्यक्रम हामीहरू सबैको संयुक्त प्रयासबाट सफल भएको हो। आशा छ भविष्यमा पनि यहाँहरूबाट यस्तै साथ र सहयोग हामीले पाइरहनेछौँ र यस्तै सहकार्यहरू हुँदै जानेछन्। आजको यस धन्यवाद ज्ञापन कार्यक्रममा सर्वप्रथम त म श्री प्रेम रावजीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। उहाँले हामीलाई जस्तो सुकै असहज परिस्थितिमा पनि कार्यक्रम दिनुभयो र हामीलाई आनन्द रूपी उपहार प्रदान गर्नुभयो, जसबाट हाम्रो हृदयले शान्ति र आनन्दको अनुभव गर्ने मौका पायौँ र त्यसका लागि हामी कृतज्ञ छौँ र उहाँप्रति आभारी छौँ। अन्तमा म यहाँहरू सबैलाई आत्मज्ञान प्रचार सङ्घ केन्द्रीय कार्यालयको तर्फबाट धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्दछु।
0: यो यात्रा यतिमै सकिँदैन, हाम्रो यो यात्रा अझै बाँकी छ। सुन्दर यात्रा, आनन्दको यात्रा, शान्तिको यात्रा। यो 11 वर्षको यात्रामा धेरैले धेरै नै मेहनत गर्नुभएको छ। केन्द्र स्तरबाट

0: केन्द्र केन्द्रका प्रेमीहरू, प्रचार टिम, इभेन्ट टिम महिनौदेखि दौडधुप गरी शारीरिक रूपमा सेवा गर्ने प्रेमी तथा स्वयंसेवकहरू, विभिन्न संघ संस्थाका महानुभावहरू, आर्थिक सेवा गर्नुहुने महानुभावहरू र कार्यक्रमको सफलताको कामना गर्दै प्रार्थना गर्ने मनहरूमा आज फेरि हृदयबाट नै आत्मज्ञान प्रसार संघ हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ। यो आत्मीय सहकारीका लागि धेरै धेरै धन्यवाद। यो यात्रा निरन्तर जारी छ, बस अब अर्को पाइला सँगसँगै जानु छ। फेरि पनि यहाँहरू सबैलाई सहृदय धन्यवाद।
1: सुवर्ण अवसर।
2: के तपाईँ मफस्सलमा बसेर पत्रकारिताको क्षेत्रमा छुट्टै पहिचान बनाउने सोचमा हुनुहुन्छ?
1: तपाईँले लेखेको समाचार राष्ट्रिय मुद्दा बनोस् भन्ने चाहनुहुन्छ?
2: समाचार लेखनबाटै आफ्नो आम्दानी बढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तुरुन्त हामीलाई सम्पर्क गर्नुहोस्।
2: सम्पर्कको लागि आफूले कार्य गरिरहेको सञ्चार संस्थाको नाम, ठेगाना उक्त संस्थामा तपाईँको पोस्ट खुलाउनुहोस्।
1: तपाईँको पर्सनल मोबाइल नम्बर र एक प्रति पासपोर्ट साइजको फोटो पनि इमेलमा पठाउनुहोस्।
2: सम्पर्क एन संचार मिडिया प्रणाली, कावासोती, नवलपुर।
1: इमेल nsancharmedia@gmail.com, मोबाइल 98570774744।

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संचार अनलाइन .com मा यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि एन संसार मिडिया @gmail.com।

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संचार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि एन संसार मिडिया @gmail.com।

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संचार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि एन संसार मिडिया @gmail.com।

घरको श्रीमानलाई विदेश पठाएर विदेशबाट खुन पसिना नबनी कमाएको पैसाले यहाँ अर्कै नाटोसँग सल्किँदा तिमी महिलालाई चाहिँ यो समाजले के नाम दिने?

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संचार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि एन संसार मिडिया @gmail.com।

क्रिया छ नक्रिया छ तेरो पैसा मैले तिर्ने मेरो कारण यहाँ बाबुआमालाई कति टेन्सन हुन्छ तल थाहा छ कसरी तिर्ने हो त्यो पैसा कुरो तिर्ने

0: सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संचार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि nsansarmedia@gmail.com।
1: जब आशाहरू टुट्न थाल्छ, कुनै पनि बाटो देख्न सकिँदैन, तब एक पटक भगवद्गीता जरुर पढ्नु।

भागवत गीता कुनै पनि एउटा मात्र धर्मको लागि बनेको ग्रन्थ होइन, यो सृष्टिकै सबैभन्दा उच्च प्रेरणादायी ग्रन्थ हो, अर्थात् सबैभन्दा ठुलो मोटिभेसन दिने किताब। भागवत गीतामा 18 अध्याय छन् र 700 श्लोकहरू छन्। यो यस्तो पुस्तक जसलाई यो चराचर जगतका सम्पूर्ण मानिसहरूले पढ्दा कुनै पनि अवस्थामा घाटा छैन, मात्रै लाभै लाभ छ। आज यस कथामा भगवान् श्रीकृष्णले मानव कल्याणका लागि दिनुभएका उपदेशहरू गीता सारको रूपमा यहाँहरूमा प्रस्तुत गर्दैछौँ र साथै हामी मानिस भएपछि के कस्ता कर्महरू र विचारहरू साथमा राख्नुपर्दछ त्यो पनि प्रस्तुत हुँदैछ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, तिमीसँग जे भएको थियो त्यो राम्रो भएको थियो, जे हुँदैछ त्यो पनि राम्रो हुँदैछ र जे हुनेवाला छ त्यो पनि अवश्य राम्रो हुनेवाला छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, हरेक मान्छेले आफ्नो कर्ममा विश्वास राख्नुपर्छ किनकि यो धरती नै कर्मलोक हो। कर्म गर्नु तिम्रो हातमा छ तर त्यसको परिणाम कस्तो पाउनु तिम्रो हातमा छैन, त्यसकारणले कर्ममा ध्यान लगाऊ, अर्थात् मात्र काम अनि मेहनतमा ध्यान लगाऊ, बाँकी फल दिने त उनै ईश्वर हुन्। भगवान् श्रीकृष्ण भन्नुहुन्छ कि मानिस जति बेला पनि आफ्नो इच्छा र कामनामा डुबिरहनु नै दुःखको कारण हो। यदि यो दुःखबाट ऊ मुक्त हुन चाहन्छ भने आफ्नो कर्तव्य निर्वाह गर्नतर्फ लाग्नुपर्छ। जब ऊ आफ्नो कर्तव्य निर्वाह गर्नतर्फ लाग्छ, जीवन खुसीसाथ व्यतीत हुन थाल्दछ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, जीवनको आनन्द न बितेको हिजोलाई सम्झेर पाइन्छ न भविष्यको कल्पनामा पाइन्छ, जीवनको आनन्द त बस अहिलेको क्षणलाई जिउनुमा प्राप्त हुन्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, यदि कोही मान्छेले केही बन्ने चाहना राख्छ भने त्यसमा पूर्ण विश्वासका साथ तत्त्वचित्त भएर लाग्छ भने उसले जे बन्न चाहेको हो त्यो अवश्य बन्न सक्दछ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, साधनाद्वारा अर्थात् अभ्यासद्वारा हरेक कुरालाई नियन्त्रण गर्न सकिनेछ। साँचो अर्थमा धर्म के हो भने यदि केही कुराले आफूलाई दुःख दिन्छ भने, केही कुरा राम्रो लाग्दैन भने त्यही कुरा अरूको लागि पनि प्रयोग गर्नु हुँदैन। उदाहरणको लागि, यदि रुखो वचनले कसैले आफूलाई सम्बोधन गर्दा नराम्रो लाग्छ भने आफूले पनि अरूलाई रुखो वचनले सम्बोधन गर्न हुँदैन। कुनै पनि मानिस आफ्नो विश्वास अनुरूपको भन्छ, उसले जस्तो विश्वास गर्छ ऊ त्यसै अनुरूप भन्दै जान्छ, यद भावम तद्भवती, अर्थात् उसले जस्तो विचार गर्छ ऊ त्यस्तै बन्दै जान्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, मेरो लागि सबै मानिसहरू र सबै चराचर जगतका प्राणीहरू एक समान छन्, न मलाई कोहीको ज्यादा प्रेम लाग्छ न कोहीको कम नै लाग्छ, तर जसले पूरा मनले मेरो भक्ति अनि श्रद्धा गर्दछ म सधैँ उसलाई जरुरत परेको बेलामा उसको मद्दतको निम्ति आइरहन्छु। जो मान्छे फलको इच्छा त्यागेर कर्ममा मात्र ध्यान दिन्छ ऊ जीवनमा अवश्य नै सफल हुन्छ। कोही पनि मानिस जन्मबाट होइन उसको कर्मबाट महान हुन्छ। आफ्नो मान्छे, पराई मान्छे, सानो ठुलो यो सबै कुरा बिर्सिएर यति बुझ्नु कि यी सब मानिसहरू तिम्रा आफ्ना हुन् र तिमी यी सब मान्छेका लागि हौ, त्यसकारण सबैसँग प्रेम गर्नु अनि सबैको मद्दत गर्ने कोसिस गर्नु। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, शङ्का गर्ने मान्छेको लागि खुसी भनेको यस संसारमै कहीँ पनि मिल्नेवाला छैन। यस संसारमा मात्र होइन, यस सृष्टिमै शङ्का गर्ने मान्छेले कहिले पनि खुसी प्राप्त गर्दैन। त्यसकारणले जे गरिरहेका छौ त्यसमा विश्वास राख, वा जेमा विश्वास छ त्यही काम मात्रै गर। जसले मनलाई काबुमा राख्न सक्दैन त्यो मन दुश्मन सरह काम गरिरहेको हुन्छ, एक दिन त्यही मनले सताउनेछ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, आफ्नो जरुरी कामलाई अवश्य पुरा गर किनकि वास्तवमै केही नगर्नुभन्दा केही कर्म गर्नु नै अत्याधिक फलदायी हुन्छ।
मान्छे आफ्नो विश्वासले बन्दछ, उसले जस्तो विश्वास गर्दछ ऊ त्यस्तै बन्दै जान्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, नर्कको तिनवटा बाटो छ, वासना अर्थात् काम वा इच्छा, अर्को रिस र तेस्रो लोभ। यी तीन दुर्गुणहरू नर्क पुर्याउने बाटोहरू हुन्। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, निरन्तर कोसिस गरिरहेमा अशान्त मनलाई पनि लगाम लगाउन सकिन्छ। जन्मेपछि मृत्युवरण गर्नु त्यो सत्य हो, त्यस्तै मृत्युपछि फेरि जन्म लिनु त्यो पनि सत्य हो। त्यसकारणले जे कुरा सत्य हो त्यसमा धेरै चिन्तित हुनै पर्दैन, यी कुराहरूलाई अपनाएर जिन्दगीमा अगाडि बढिरह। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, विवेकी मान्छेले समाज कल्याण गर्नको लागि कुनै पनि लोभ नराखिकन कर्म गर्नुपर्दछ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, जब तिमी आफ्नो काममा आनन्द प्राप्त गर्न थाल्छौ तब बुझ्नु तिमीले पूर्णता प्राप्त गरिसक्यौ। यस्तो मान्छे जसले इच्छाहरू त्याग गर्छ, साथै म अनि मेरो हो भन्ने भावना र लोभबाट मुक्त हुन्छ, उसैले शान्ति हासिल गर्दछ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, यदि कसैको दुश्मन छ भने त्यो पनि मन हो, र यदि कसैको मित्र छ भने त्यो पनि मन नै हो। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, म तिम्रो जस्तै सम्पूर्ण प्राणीहरूको हृदयमा बास गर्छु। कुनै पनि फलको आशा नराखिकन कर्म गर्नु नै सच्चा कर्म मानिन्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, जब मान्छेको जरुरतहरू बदलिन्छ नि तब उसको बोलीचाली गर्ने तरिका पनि बदलिएर जान्छ। चुपचाप रहनुभन्दा ठुलो जवाफ कुनै पनि छैन, र साथै माफ गरिदिनु जस्तो ठुलो सजाय पनि कुनै छैन। जब मानिस ज्यादा खुसी हुन्छ अनि ज्यादा दुखी हुन्छ त्यस बखतमा कुनै पनि निर्णय लिनु हुँदैन, किनकि यी दुवै परिस्थितिले तिमीलाई सही निर्णय लिन दिँदै दिँदैन। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, कोही पनि आफ्नो कर्मबाट उम्किन सक्दैन, कर्मको फल त भोग्नै पर्छ, तसर्थ राम्रो कर्म गर ताकि राम्रो फलले तिमीलाई पछ्याएर होस्। जो हुन लेखिएको छ त्यो जसरी पनि हुन्छ, अनि जुन कुरा हुन लेखिएको छैन त्यो केही गरे पनि हुँदैन। जसले यो सिद्धान्तलाई मान्छ उसलाई चिन्ताले कहिले पनि सताउँदैन। जो मान्छेसँग धैर्यताको ताकत छ उसको ताकतको कुनै पनि ताकतले प्रतिस्पर्धा गर्न सक्दैन। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, न त यो शरीर तिम्रो हो, न तिमी यो शरीरको मालिक नै हौ। यो शरीर त पञ्च तत्त्वले बनेको छ, अग्नि, जल, वायु, पृथ्वी अनि आकाश। एक दिन यही शरीर त्यही पञ्च तत्त्वमा मिलेर जान्छ। तिम्रो त यदि केही छ भने मात्र कर्म हो, तसर्थ राम्रो कर्म गर, अनि राम्रो कर्म गर्नमै आफ्नो ध्यान लगाऊ। सही कर्म त्यो होइन जसको परिणाम सदैव सही नै हुन्छ, वास्तवमा सही कर्म त्यो हो जसको उद्देश्य कहिले पनि गलत हुँदैन। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, धरतीमा जसरी मौसमहरूको बदलाव आउँछ त्यसै गरी जिन्दगीमा पनि सुख दुःखहरू आउने जाने भइ नै रहन्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, जुन व्यवहार अरू मान्छेले आफूमाथि गर्दाखेरि नराम्रो लाग्छ त्यही व्यवहार अरूलाई पनि आफूले गर्नु हुँदैन। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, हे पार्थ, तिमी फलको इच्छा नगर, बस आफ्नो जरुरी कर्महरू गरिरह, फल त मैले जसरी पनि तिमीलाई दिइहाल्छु। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, जुन चिज तिम्रो दायराभन्दा बाहिर छ उसको लागि समय बर्बाद गर्नु भनेको मूर्खता सिवाय केही हुने छैन। जसरी अँध्यारो भएको समय वा परिस्थितिमा कुनै पनि प्रकारको प्रकाशको ज्योति छिर्यो भने त्यस अँध्यारोमा पनि चम्किन्छ, ठिक त्यसै गरी सत्य पनि जुनै पनि अँध्यारोमा चम्किन्छ,
त्यसकारण सत्यको बाटोमा सधैँ हिँड्नु। म गर्न सक्छु एउटा आत्मविश्वासको निशानी हो, तर म मात्रै गर्न सक्छु यो एउटा घमण्ड हो। तसर्थ आत्मविश्वासलाई अप्नाउनु अनि घमण्डलाई छोड्नु नै उचित हुन्छ। जसले मनलाई जितेको छ उसले पहिले नै परमात्मालाई प्राप्त गरिसकेको हुन्छ, किनकि उसले शान्ति प्राप्त गरेको हुन्छ। त्यस्तो मानिसको लागि सुख दुःख, गर्मी जाडो अनि मान अपमान एक समान हुन्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, दान गर्ने मानिसले यो मेरो कर्तव्य हो भन्ने सम्झेर कुनै शङ्का बिना नै कुनै पनि जरुरतमन्द मान्छेलाई दान गर्छ भने त्यो नै सच्चा दान हो। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, जीवन न त भविष्यमा छ न अतीतमा छ, जीवन त अहिलेको यो क्षणमा छ। जो आवश्यकभन्दा बढी खान्छ वा जो आवश्यकभन्दा कम खान्छ, जो आवश्यकभन्दा बढी सुत्छ वा आवश्यकभन्दा कम सुत्छ, ऊ कहिले पनि योगी वा महान बन्न सक्दैन। त्यस कारणले जति जरुरी छ त्यति मात्रै खानु अनि जति जरुरी छ उति मात्र सुत्नु र आफ्नो कर्तव्य पालन गरिरहनु। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, जसरी आगोको पोलाइले सुनको महत्त्व दर्शाउँछ त्यसै गरी अप्ठ्यारो समयले एउटा बहादुर मान्छेको महत्त्व दर्शाउँछ। कर्म त्यस्तो बाली हो जुन हरेक मान्छेले हर हालतमा काट्नै पर्छ, त्यसकारणले राम्रो बिउ रोप्नु पर्दछ। अभिमान यो हुनुहुँदैन कि मलाई कसैको पनि आवश्यकता पर्दैन, र यो भ्रम पनि हुनुहुँदैन कि सबैलाई मेरो आवश्यकता पर्दछ। जसरी समुद्र पार गर्नको लागि डुङ्गा एक साधन हो, त्यसै गरी स्वर्ग जानको लागि सत्य नै एउटा सिँढी हो। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, जब समय पल्टिन्छ तब सबै कुरा पल्टाइदिन्छ, त्यसकारणले राम्रो समयमा घमण्ड नगर अनि नराम्रो समयमा धैर्यता अवश्य राख। आफैसँग एउटा सङ्कल्प राख्नु कि म सधैँ याद राखिरहन्छु कि म कुन ठाउँमा गलत थिएँ भनेर। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, साँचो मित्रले दुःखलाई आधा अनि सुखलाई दुई गुणा बनाइदिन्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, कसैले तिमीलाई केही भनोस् तर तिमी आफ्नो कामप्रति लगनका साथ खुब शान्त भएर लागिरहनु, किनकि घाम जति नै चर्कियोस् समुद्रलाई कहिले पनि सुकाउन सक्दैन। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, धैर्य राख किनकि जीवनमा कहिलेकाहीँ शानदार परिणाम हासिल गर्नको लागि नराम्रो हालतसँग लड्नु पनि जरुरी हुन्छ। जो मान्छे यो जान्दछ कि आत्मा सधैँ जीवित रहन्छ, ऊ कहिले पनि मृत्युसँग डराउँदैन र सदा सत्यको मार्गमा डटिरहन्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, यसले केही फरक पर्दैन कि तिम्रो आसपास कति नकारात्मक कुराहरू छन्, फरक यसले पार्छ जब ती नकारात्मक कुराहरू तिमीभित्र सर्दछ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, समय तिमीसँग सधैँ रहन्छ, मात्र यो प्राथमिकताको खेल हो। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, कोही मान्छेले के गरिरहेको छ, किन गरिरहेको छ र कसरी गरिरहेको छ, यी सम्पूर्ण कुराहरूबाट जति तिमी टाढा रहन्छौ त्यति नै आफू खुसी रहन्छौ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, समझदार मान्छेले जब सम्बन्ध निभाउनलाई बन्द गरिदिन्छ तब बुझ्नु पर्दछ कि उसको आत्मसम्मानमा कहीँ न कहीँ गहिरो ठेस लागेको छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, घमण्ड, रिस अनि अहंता यो बेकार मानिसहरूको तरिका हो, यी कुराहरूको त्याग गर्नु नै एउटा असल मान्छेको चरित्र हुन्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, केही कुराको बारेमा चिन्तन गरिरहनु नै त्यस कुरातर्फ आकर्षित हुनु हो, यसरी उसलाई त्यो कुरा प्राप्त गर्नलाई इच्छा बढ्दै जान थाल्छ। तसर्थ कर्म अनि परिवर्तनहरूसँग जोडिएका विचारहरूलाई मात्र सोच्न थाल्नुपर्छ। जति सक्दो मौन रहनु नै उचित हुन्छ, किनकि सबैभन्दा धेरै अपराध मान्छेलाई उसको जिब्रोले गराउँछ।
भगवान् श्रीकृष्ण भन्नुहुन्छ, राम्रो नियतले गरेको काम कहिले पनि खेर जाँदैन, त्यसको फल मानिसले अवश्य नै प्राप्त गर्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, कुनै पनि मान्छे राम्रो वा नराम्रो हुँदैन, उसको कर्म हो राम्रो वा नराम्रो हुने, तसर्थ मान्छेले सधैँ राम्रो कर्म गर्नुपर्छ। यो संसारमा कोही पनि पूर्ण रूपमा सही छैनन्, त्यसकारणले मान्छेहरूको नकारात्मक पक्षभन्दा सकारात्मक गुणहरू हेरेर उसँग राम्रो सम्बन्ध बनाउनुपर्छ। जब भविष्य प्रष्टसँग देखिँदैन, तब आजको वर्तमानलाई राम्रो बनाउनतर्फ लाग्नुपर्छ। जब मन कमजोर हुन्छ, तब परिस्थितिहरू समस्या बन्न थाल्छन्। तर जब मानिसहरू मन कठोर बनाउन थाल्छन्, तब परिस्थितिहरू चुनौती बन्न थाल्छन्। तर यदि मन मजबुत हुन्छ भने त्यो परिस्थितिहरू अवसर बन्दै जान्छन्। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, मान्छेको मानवता त्यति बेला नष्ट हुन्छ जब उसलाई अरूको दुःखमाथि हाँसो लाग्न थाल्छ। समयले यही शिक्षा दिन्छ कि जिन्दगी कसैको लागि पनि प्रतीक्षा गर्दैन, न त कसैको लागि रोकिएर नै बस्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, यदि तिमीहरू आफ्नो गल्तीबाट सिक्छौ भने त्यो गल्तीहरू तिम्रो सफलताको सिँढी बन्न सक्छ। तर यदि त्यस गल्तीहरूबाट सिक्दैनौ भने त्यो गल्तीहरू सागरसरी फैलिन्छ। फैसला तिमीहरूमै छ, त्यस सिँढीमा चढ्ने वा सागरमा डुब्ने। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, जो जति शान्त हुन्छ ऊ त्यति नै गहिराईका साथमा आफ्नो विवेकको प्रयोग गर्न सफल हुन्छ। निन्दा वा कसैले कुरा काट्छ भनेर डराउनु हुँदैन र डराएर आफ्नो लक्ष्य छोड्नु हुँदैन, किनकि लक्ष्य प्राप्त हुनासाथ कुरा काट्नेहरूको बोली परिवर्तित हुन्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, सबैभन्दा समझदार मान्छे त्यही हुन्छ जसले सफलता प्राप्त गरेपछि अहंकारको प्रदर्शन गर्दैन र असफलता मिलेको बेलामा पनि शोकमा डुबेर समय बिताउँदैन। नकारात्मक विचार आउनु स्वाभाविक हो, तर यो तिमीहरूमा निर्भर हुन्छ कि तिमी त्यो नकारात्मक विचारलाई महत्त्व दिन्छौ वा आफ्नो सकारात्मक विचारतिर ध्यान लगाएर अघि बढ्छौ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, सदैव याद राख्नु कि राम्रो दिनहरू आउनको लागि नराम्रो दिनहरूसँग युद्ध गर्नु जरुरी छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, प्रेरणाको सबैभन्दा ठुलो स्रोत आफ्नै विचार हो, त्यसकारणले आफ्नो विचार अनि आफूलाई जिताउनको लागि सदैव आफैलाई प्रेरित गरिरहनुपर्छ। जो व्यक्ति बुद्धिलाई छोडेर भावनामा बहकिन थाल्छ, त्यो मान्छेलाई हर कोहीले सजिलै मूर्ख बनाउन सक्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, समयभन्दा पहिले नै प्राप्ति भएको चिजको मूल्य हराउँदै जान्छ र समय बितिसकेपछि प्राप्त भएको चिजको आफ्नो महत्त्व हराउँछ। त्यसकारण समयको कदर गर्नु र आफ्नो कामलाई समयमै पूर्ण गर्ने प्रयास गर्नु। जसरी तैरिरहेको ढुङ्गालाई यदि सही दिशामा नियन्त्रण गरिएन भने आँधी हुरीले त्यस ढुङ्गालाई आफ्नो लक्ष्यबाट धेरै पर लान्छ, त्यसै गरी इन्द्रियहरूलाई पनि काबुमा राख्न सकिएन भने उसले पनि सही दिशा मोडेर एउटा सुखी मान्छेलाई गलत बाटोमा लिएर जान्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, तिमीहरूको विश्वासले पहाड पनि हल्लाउन सक्छ, तर तिमीहरूको मनमा उब्जेको शङ्काले फेरि अर्को पहाड खडा गर्न सक्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, आफ्नो चिन्ताको लागि अरूलाई दोष नदिनु, आफ्नो मनलाई सम्झाउनु, आफ्नो मनको बदलाव नै आफ्नो दुःखको अन्त्य हो। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, तिमी आफूलाई कहिले कमजोर नसम्झ, यदि तिमी लड्छौ भने उठ्ने प्रयास गर, पूर्ण निष्ठावान भएर आफ्नो कर्तव्य निर्वाह गरिराख, अरू बाँकी सबै कुरा त ममा छोडिदेऊ। हुनसक्छ हरेक दिन राम्रो नहोला, तर हरेक दिनमा केही न केही राम्रो भने अवश्य हुन्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, रुन बन्द गर अनि आफ्नो समस्याहरूसँग लड्न सिख पार्थ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ,
सेवा सबैको गर, तर आशा कसैसँग पनि नराख, किनकि सेवाको सही फल म नै दिनेवाला छु तिमीलाई। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, एक्लो रहनुले तिमीलाई यो पनि सिकाउँछ कि वास्तविकतामा तिमीसँग तिमी स्वयं बाहेक अरू कोही पनि छैन। यस धरतीमा दुई किसिमका मानिसहरू स्वर्गभन्दा पनि माथि हुन्छन्। एक जो अत्याधिक शक्तिशाली भएर पनि माफ गरिदिन्छन्, र अर्को जो गरिब भएर पनि केही दान गर्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, प्रेम शरीर वा सुन्दरता देखेर हुने होइन, यो हृदयबाट हुने कुरा हो। जहाँ दुई हृदयहरूको मिलन हुन्छ, त्यहाँ प्रेमले जन्म लिन्छ। कुनै पनि मान्छेलाई राम्रोसँग नजानिकनै दोस्रो मान्छेको कुरा सुनेर उसको बारेमा राय बनाउनु सबैभन्दा ठूलो मूर्खता हो। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, जीवनमा सबै कुरा खत्तम हुन्छ भन्ने जस्तो केही पनि कुरा हुँदैन। जहिले पनि नयाँ सुरुवात तिम्रो प्रतीक्षा गरेर बसिरहेको हुन्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, जीवनमा खुसी रहनुपर्छ भने सबैभन्दा धेरै ध्यान त्यही कुरामा दिनुपर्छ जसले तिमीलाई खुसी प्रदान गर्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, चिन्ताको बेलामा धैर्यता राख्नु, खुसियालीको बेलामा दया राख्नु, दान गर्दा वा सङ्कटको बेलामा सहनशीलता राख्नु नै श्रेष्ठ मान्छेको पहिचान हो। जो मान्छेले सिधा अनि सफा कुरा गर्छ, उसको बोली कठोर हुन पनि सक्छ, तर उसले कहिले पनि कसैमाथि छलबने गर्न सक्दैन। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, जुन कुरा राम्रो लाग्छ त्यसलाई ग्रहण गर, जुन कुरा नराम्रो लाग्छ त्यसलाई त्याग, चाहे त्यो विचार होस् वा कर्म वा मान्छे नै किन नहोस्। गल्ती ठुलो होस् वा सानो, सधैँ विनाशको कारण त्यही बन्छ। किनभने डुङ्गामा प्वाल सानो परोस् वा ठुलो, त्यसले अवश्य डुङ्गा डुबाइदिन्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, तिमीहरू पछाडि फर्किन सक्दैनौ, अर्थात् बितेको समयमा फेरि फर्केर जान सक्दैनौ, र सुरुवातलाई फेरि बदल्न पनि सक्दैनौ। तर अहिले जहाँ छौ त्यहीँबाट सुरुवात गर्न सक्छौ, अनि आउनेवाला समयलाई जरुर बदल्न सक्छौ। जे पनि हुन्छ ती सम्पूर्णका पछाडि कारण अवश्य हुन्छ। त्यसकारणले परिणामलाई ठिक पार्नु छ भने कारणलाई ठिक पार्न लाग्नुपर्छ। मान्छेले जस्तो मान्दछ ऊ त्यस्तै बन्दछ। मान्छेले आफ्नो मनबाट जे दान गर्न सक्छ, त्यो दान उसले आफ्नो हातबाट कहिले पनि गर्न सक्दैन, र मान्छेले मौन भएर जे कुरा भन्न सक्छ उसले शब्दको प्रयोग गरेर कहिले पनि भन्न सक्दैन। यो भौतिक शरीरको एउटा मात्र नियम छ जुन अटल छ। कुनै पनि चिजले जन्म लिइसकेपछि केही समयको लागि मात्र ऊ यस संसारमा रहन्छ। त्यस पश्चात एक न एक दिन उसको अन्त हुनु निश्चित नै छ, चाहे त्यो मनुष्यको शरीर होस् या फल नै किन नहोस्। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, हरेक मान्छेको जीवनमा नकारात्मक विचारहरू आउनु निश्चित छ, तर यो कुरा मान्छेमा निर्भर हुन्छ कि उसले त्यो विचारहरूलाई कत्तिको महत्त्व दिन्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, प्रिय मान्छेहरूको जिन्दगीमा आउने नराम्रो समयहरूले त्यो ऐनाको जस्तो काम गर्छ जसले तिमीहरूको क्षमताको सही आवास तिमीहरूलाई गराइदिन्छ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, जे कुरा बितिसक्यो त्यसलाई सम्झेर दुःख मनाउ किन गर्नु, अनि जे कुरा छ त्यसमा अहंकार किन गर्नु, अनि जे कुरा आउनेवाला छ त्यसको मोह किन राख्नु। राम्रो कर्म गर्दा गर्दै पनि केही मानिसहरू तपाईँको नराम्रो कुराहरू मात्र याद राखिरहन्छन्। त्यसकारणले मानिसहरूले के भन्छन् त्यतातिर ध्यान नदिनु, मात्र आफ्नो कर्म गरिरहनु। मानव कल्याण नै भगवद् गीताको प्रमुख उद्देश्य हो। त्यसकारणले मान्छेले आफ्नो कर्तव्यको पालन गर्ने समय मानव कल्याणलाई प्राथमिकतामा राख्नुपर्दछ।

0: तपाईँ कुनै पनि कार्यक्रम गर्दै हुनुहुन्छ, यदि गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: अनलाइन रेडियो, फेसबुक पेज र युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण
0: हामी पुर्याउनेछौ तपाईँको कार्यक्रमलाई सम्बन्धित पक्षसम्म।

तपाईँ सुन्दै हुनुहुन्छ हिन्द संचार अनलाइन एफएम। तपाईँ सुन्दै हुनुहुन्छ हिन्द संचार अनलाइन एफएम।

0: तपाईँ एन संसार सुन्दै हुनुहुन्छ।
1: एन संसार मिडिया प्रणालीद्वारा सञ्चालित एन संसार एफएममा यहाँलाई हार्दिक स्वागत छ। हामी नवलप्राचीको काबा सतीबाट तपाईँ समक्ष प्रसारणमा आएका छौँ। एन संसारका विभिन्न प्लेटफर्महरू एन संसार अनलाइन रेडियो, हाम्रो पात्रो एप, नेपाली पात्रो, एन संसार मिडिया प्रणालीको आधिकारिक वेबसाइट तथा विभिन्न प्लेटफर्महरूबाट तपाईँले प्रत्यक्ष रूपमा 24 घन्टा सुनिरहनु भएको छ। त्यसै गरी एन संसार मिडिया प्रणालीको आधिकारिक फेसबुक पेज एन संसार मिडिया एन्ड एडभर्टाइजिङ एजेन्सीबाट पनि हामी तपाईँ समक्ष प्रस्तुत भइरहेका छौँ। त्यसै गरी एन संसारको आधिकारिक युट्युब च्यानल एन संसार टिभीबाट पनि हामी तपाईँ समक्ष एन संसारका विविध प्रस्तुतिहरूको साथ उपस्थित भएका छौँ। मिडियाको क्षेत्रमा केही फरक गर्ने उद्देश्यको साथ काबासोती नवलप्रासीबाट एन संसार मिडिया प्रणाली सञ्चालनमा आएको छ। डिजिटल पत्रकारिता नै अबको विशेष पत्रकारिता हो भन्ने मूल उद्देश्यका साथ डिजिटल प्रविधि मार्फत तपाईँ समक्ष प्रस्तुत भइरहेका छौँ। सूचना, समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य, तथ्य र निष्पक्ष एन संसार भन्ने मूल उद्देश्य हामीले लिएका छौँ। एन संसार मिडिया प्रणाली मात्रै अनलाइन रेडियो र फेसबुक पेज तथा युट्युब च्यानलमा सीमित रहेको छैन। विज्ञापन एजेन्सीको रूपमा हरेक किसिमका गतिविधिहरू सञ्चालन गर्दै प्रभावकारी उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम, सार्वजनिक सुनवाई कार्यक्रम आयोजना तथा सञ्चालन, सिपमूलक कार्यक्रम सञ्चालन, रेडियो टेलिभिजन पत्रकारिता प्राविधिक तालिम, अनलाइन अपरेटिङ अभ्यास, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर तथा फ्लेक्स बोर्ड सहित प्रचार प्रसारको लागि अत्यावश्यक सामग्रीहरूको उत्पादन, अडियो तथा रेडियो कार्यक्रमहरू उत्पादन तथा प्रसारण लगायत विविध कार्यक्रमहरू लिएर एन संसार मिडिया प्रणाली तपाईँहरूमा आज आएको छ। यो विशेष अभियानमा यहाँको साथ, सहयोग र सद्भाव हामीलाई अपरिहार्य छ। त्यसको लागि तपाईँले हामीलाई प्रत्यक्ष सम्पर्क गर्न पनि सक्नुहुनेछ। त्यसै गरी फेसबुक पेजमा यहाँले आफ्नो प्रतिक्रिया छोड्न पनि सक्नुहुनेछ। हाम्रो पात्रबाट रेडियो सुनिरहनु भएको छ भने हाम्रो पात्रो एपमा गएर तपाईँले आफ्नो प्रतिक्रिया छोड्न सक्नुहुन्छ। प्रत्यक्ष सम्पर्कको लागि 98577744 सम्पर्क गर्न सक्नुहुन्छ। त्यसै गरी हाम्रो आधिकारिक इमेल एड्रेस nsancermedia@gmail.com। यो इमेलमा पनि यहाँले आफ्नो प्रतिक्रिया प्रस्तुत गर्न सक्नुहुनेछ। डिजिटल प्रविधिमा फरक अभ्यास भन्ने मूल मन्त्र हामीले आत्मसात गरिरहेका छौँ। रेडियो सुन्नुहुने, हामीलाई हेर्नुहुने तपाईँ तमाम दर्शक तथा श्रोता महानुभावमा एन संसार मिडिया प्रणाली हार्दिक धन्यवाद व्यक्त गर्दछ। एन संसार मिडिया प्रणाली काबासोती नगरपालिका 3 नवलपुर।

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एम संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एम संचार अनलाइन रेडियो तथा एम संचार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि msansarmedia@gmail.com।

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संचार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौँ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि एन संसार मिडिया @gmail.com।

0: मैले जागिरी छोडिदिएँ भट्टी।
1: के भन्दछ तिमी? त्यही जागिरले त दुई सकदना पेटाउन छिर्याउथ्यो, अब जागिर छोडी के गर्ने हो?
0: अब त्यो 2000 जागिर खाइ के गर्ने हो? अब राजनीति गर्ने हो, गाउँको विकास गर्ने हो, अब जनताको सेवा गर्ने हो।
1: नाप्यौ राजनीति गर्ने।

0: घरबुढी थला पढिन्, ओक्तोमुलो धामी जाक्री सबै गरिहालेन्, निकी भइनन्। हवाईजहाज मिलाउन सकिन्थ्यो कि राम्रो अस्पताल अलि उपचार गर्ने थिए।
1: मन्त्रीजी गाउँमा आउँदै हुनुहुन्छ, त्यतिखेर कुरा गरौँला।

बिहान गर्छु भन्दै जागिर छोडा थियौ, अहिले अक्कैले पायो फिकस। आठा पाठाले मात्र गर्ने हो राजनीति। मैले पहिले भनेको थिएँ

0: तपाईँ एन संसार अनलाइन एफएम सुन्दै हुनुहुन्छ।
1: अब सुन रहल बानी अनलाइन से प्रसारण हो रहा रेडियो एन संसार।
2: तपाईं सुन्दै हुनुहुन्छ एन संसार अनलाइन एफएम।

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संचार अनलाइन .com मा यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि एन संसार मिडिया @gmail.com।

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संचार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि एन संसार मिडिया @gmail.com।

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संचार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि एन संसार मिडिया @gmail.com।

तपाईँ सुन्दै हुनुहुन्छ एन्ड संसार अनलाइन एफएम एन्ड संसार मिडिया प्राली कावासोती 3 नवलपुर सम्पर्क इमेल एन्ड संसार मिडिया @gmail.com

0: लो अब ऋणधन गरेर पसल त खोलियो, ग्राहक कोही आउँदैन, प्रचार त गर्नुपर्छ हो, तर कुन एफएममा दिने होला, कहाँ भन्ने, कसलाई भन्ने, कति खर्च लाउने हो?
1: ए दाई, कहाँ त्यसै मनमनै भुटभुटी रहनु भएको छ भने काभासोतीमा एन सञ्चार मिडिया प्रणाली सञ्चालनमा आइसकेको छ। तपाईँको पसल व्यवसायको प्रचार प्रसार गर्नको लागि त्यहीँ जानुहोस्। स्तरीय अडियो जिङ्गल पनि बन्छ, भिडियो विज्ञापन पनि बन्छ, त्यहाँ बनाएको विज्ञापन जुनसुकै एफएम टेलिभिजन पत्र पत्रिका जहाँसुकै प्रकाशन प्रसारण गर्न पर्यो भने त्यहीँबाट सम्पूर्ण व्यवस्थापन मिलाइन्छ, त्यहीँ जानुहोस्।
0: कुरो त सही हो कान्छा, अब सबै काम गर्छ एकै ठाउँमा भनेपछि त दाम पनि त सबै लिन्छ होला नि?
1: त्यस्तो होइन नि दाई, तपाईँको क्षमताले जति भेट्छ त्यतिमा काम हुन्छ, एकचोटि गएर त हेर्नुहोस्।
0: लु लु म लागे एकचोटि, यो अनि छ चाहिँ कहाँ?
2: डिजिटल प्रविधिमा फरक अभ्यास, एन सञ्चार मिडिया प्रणाली काभासोती नभल्कु।

0: सुनाउन पठाएकाहरूद्वारा कहाँ बिगारिएको छ, फुटाइएको छ, हामी खोतल्छौँ यथार्थतालाई जुन भित्रभित्रै लुकाइएको छ।
1: हामी जान्दैनौँ जनता झुक्याउने तन्त्र, सत्य तथ्य र निष्पक्ष एउटै मूल मन्त्र।
0: डिजिटल प्रविधिमा फरक अभ्यास एन्ड सञ्चार मिडिया प्रणाली कवासोती नवलपुर।

0: याद गर्नुहोस्, बोल्नेको पिठो बिक्छ यहाँ, नबोल्नेको चामल पनि।
1: बोल्न मन छ मलाई पनि, तर खोइ आफ्नो भाग्यमा त यसरी बोल्न सायद लेखेको छैन।
0: मेहनतसँग डराउनेहरू भाग्यलाई दोष दिएर उम्किनु खोज्छन्।
1: ओहो, मेरै मनको कुरा सुने चाहिँ भन्यो त, साँच्चै यसरी नै बोल्न कहाँ जाने होला? पक्कै यसैले थाहा हुन्छ, यसैले सोध्छु म।
0: याद गर्नुहोस्, सफलता तपाईँको हातमा छ। यति भन्दै मेरा दुई शब्द यही अन्त्य गर्छु, नमस्कार।
1: ए दाई दाई, सुन्नुहोस् न, मलाई पनि तपाईँ जस्तै यस्तरी दमदार तरिकाले बोल्न मन छ, तर सभा समारोहमा अगाडि गएर बोल्न खोजे बोल्ने आवाजै आउँदैन। तपाईँ जसरी यसरी ढुक्कसँग बोल्ने ठाउँ कोही भयो मलाई बताइदिनुहोस् न।
0: सुन्नुहोस् भाइ, म पनि बोल्न मन त लाग्थ्यो तर कसरी बोल्ने भनेर जान्दैन थिएँ। कावासोतीमा जुन दिन एनसञ्चार मिडिया खोल्यो त्यही दिन म एनसञ्चारमा गएँ र त्यहीबाट सिकेँ। आज म कार्यक्रमहरूमा बोल्ने मात्र होइन, बोल्न सिकाउने पनि भएको छु। यदि तपाईँ पनि त्यस्तै बोल्न चाहनुहुन्छ भने एनसञ्चारलाई सम्झिनुहोस्।
2: एनसञ्चार मिडिया प्रणाली कावासोती नबोल्नु।

0: बाबु, बिहाको लागि बाजा गाजा टेन्ट टेन्ट सबैलाई कुरा गरियो। अब भिडियो फोटो भने खिच्नुपर्छ, मैले त त्यो केही जान्दिनँ बाबु। तिमीले कसैलाई कुरा गरेका छौ?
1: तपाईँ चिन्तै नलिनु न हजुरबा, हामीले यसका लागि पहिले एन सञ्चारलाई भनिसकेका छौँ।
0: महँगो छ होला नि त बाबु फेरि।
1: अब महँगो सस्तो भन्ने कुरा त स्तरीय पनि चाहियो, सहज पनि हुनु पर्यो। अन्यको तुलनामा धेरै सस्तोमा काम पनि हुन्छ त्यहाँ।
0: ल त्यसो भए तिमी नै जाऊ नि त बाकि मदाम।
1: मैले कुरो गरिसकेँ। हेर्नुहोस् त, एन सञ्चारबाट मान्छे आइसक्नु भयो।
2: एन सञ्चार मिडिया प्रणाली कावासोटी नबनको।

0: डिजिटल प्रविधिमा फरक अभ्यास एन संचार मिडिया प्रणाली कावासोती नवलको
1: माथिल्लो घरको बजेको नातिनी हो, मान्छे त साह्रै राम्रो तर के गर्नु, बिचारा बोल्नै सक्दैन, मेरो चाहिँ सोल्टिनी पर्यो।

0: याद गर्नुहोस्, बोल्नेको पिठो बिक्छ यहाँ, नबोल्नेको चामल पनि।
1: बोल्न मन छ मलाई पनि, तर खोइ आफ्नो भाग्यमा त यसरी बोल्न सायद लेखेको छैन।
0: मेहनतसँग डराउनेहरू भाग्यलाई दोष दिएर उम्किन खोज्छन्।
1: ओहो, मेरै मनको कुरा सुने चाहिँ भन्यो त, साँच्चै यसरी नै बोल्न कहाँ जाने होला? पक्कै यसैले थाहा हुन्छ, यसैले सोध्छु म त।
0: याद गर्नुहोस्, सफलता तपाईँको हातमा छ। यति भन्दै मेरा दुई शब्द यही अन्त्य गर्छु, नमस्कार।
1: ए दाई दाई, सुन्नुहोस् न, मलाई पनि तपाईँ जस्तै यसरी दमदार तरिकाले बोल्न मन छ, तर सभा समारोहमा अगाडि गएर बोल्न खोजे बोल्ने आवाजै आउँदैन। तपाईँ जसरी यसरी ढुक्कसँग बोल्ने ठाउँ कोही भयो मलाई बताइदिनुहोस् न।
0: सुन्नुहोस् भाइ, म पनि बोल्न मन त लाग्थ्यो तर कसरी बोल्ने भनेर जान्दैनथे। कावासोतीमा जुन दिन एनसञ्चार मिडिया खुल्यो त्यही दिन म एनसञ्चारमा गएँ र त्यहीबाट सिकेँ। आज म कार्यक्रमहरूमा बोल्ने मात्र होइन, बोल्न सिकाउने पनि भएको छु। यदि तपाईँ पनि त्यस्तै बोल्न चाहनुहुन्छ भने एनसञ्चारलाई सम्झिनुहोस्।
1: एनसञ्चार मिडिया प्रणाली कावासोती नबोल्नु।

0: क्या भयो? क्या झुरिया जता छौ त?
1: केही भएको नै हो, दसैँमा त आइजाउँला, आफ्नो ख्याल गर्नु।
0: दुःख भए आइजाऊ हो पुरा घर, ज्यान छ त जिउलो छ।

0: एकैटा लास बोरिङ भयो यार, यसो युट्युबतिर एउटा अलि गजलको गीत बजा त।
1: अब युट्युब सुट्युब होइन, मोबाइलमा हाम्रो पात्रो डाउनलोड गर्ने, रेडियोमा गएर एन संसार अनलाइन रेडियो सर्च गर्ने, चौबिसै घन्टा मिठा मिठा गीत सुन्दै काम गर्ने।
2: डिजिटल प्रविधिमा फरक अभ्यास, एन संसार मिडिया प्रणाली कावासोती नबल्कू।

0: लो अब ऋण धन गरेर पसल त खोलियो, ग्राहक कोही आउँदैन, प्रचार त गर्नुपर्छ हो, तर कुन एफएममा दिने होला, कहाँ भन्ने, कसलाई भन्ने, कति खर्च लाउने हो?
1: ए दाई, कहाँ त्यसै मनमनै भुटभुटी रहनु भएको छ भने, काभासोतीमा एन संचार मिडिया प्रणाली सञ्चालनमा आइसकेको छ। तपाईँको पसल व्यवसायको प्रचार प्रसार गर्नको लागि त्यहीँ जानुहोस्। स्तरीय अडियो जिङ्गल पनि बन्छ, भिडियो विज्ञापन पनि बन्छ, त्यहाँ बनाएको विज्ञापन जुनसुकै एफएम टेलिभिजन पत्र पत्रिका जहाँसुकै प्रकाशन प्रसारण गर्नु पर्यो भने त्यहीँबाट सम्पूर्ण व्यवस्थापन मिलाइन्छ, त्यहीँ जानुहोस्।
0: कुरो त सही हो कान्छा, अब सबै काम गर्छ एकै ठाउँमा भनेपछि त दाम पनि त सबै लिन्छ होला नि।
1: त्यस्तो होइन नि दाइ, तपाईँको क्षमताले जति भेट्छ त्यतिमा काम हुन्छ, एकचोटि गएर त हेर्नुहोस्।
0: लु लु म लागेँ एकचोटि, यो अनि छ चाहिँ कहाँ?
2: डिजिटल प्रविधिमा फरक अभ्यास, एन संचार मिडिया प्रणाली कावासोती नबल्कू।

0: एकैटा लास बोरिङ भयो यार, यसो युट्युबतिर एउटा अलि गजलको गीत बजा त।
1: अब युट्युब सुट्युब होइन, मोबाइलमा हाम्रो पात्रो डाउनलोड गर्ने, रेडियोमा गएर एन संसार अनलाइन रेडियो सर्च गर्ने, चौबिसै घन्टा मिठा मिठा गीत सुन्दै काम गर्ने।
2: डिजिटल प्रविधिमा फरक अभ्यास, एन संसार मिडिया प्रणाली कावासोती नबल्कु

0: याद गर्नुहोस्, बोल्नेको पिठो बिक्छ यहाँ, नबोल्नेको चामल पनि।
1: बोल्न मन छ मलाई पनि, तर खोइ आफ्नो भाग्यमा त यसरी बोल्न सायद लेखेको छैन।
0: मेहनतसँग डराउनेहरू भाग्यलाई दोष दिएर उम्किन खोज्छन्।
1: ओहो, मेरै मनको कुरा सुने चाहिँ भन्यो त, साँच्चै यसरी नै बोल्न कहाँ जाने होला? पक्कै यसैले थाहा हुन्छ, यसैले सोध्छु म त।
0: याद गर्नुहोस्, सफलता तपाईँको हातमा छ।